नमस्ते हरेक मंगलबार साँझको 36 बजे प्रसारण हुने ओट्यागो एक्सिस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म आशिषको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। डनेडी नेपाली समाजको प्रस्तुति रहेको कार्यक्रम हाम्रो आवाजलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर र एथनिक कम्युनिटीले। कार्यक्रम हाम्रो आवाज ओट्यागो एक्सिस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 36 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्ट तथा आइट्युनबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ। यसको अलावा कार्यक्रम हाम्रो आवाज मानव टु पिपल्स रेडियो 979 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार 7 बजेदेखि 7:30 पुनः प्रसारण हुनेछ। आजको हाम्रो कार्यक्रम सामान्य दिनको जस्तो छैन। आज हामी एउटा यस्तो दुःखद घटनाबारे कुरा गर्दैछौँ जसले नेपालका धेरै परिवारको जीवन एकैछिनमा बदलिएको छ। नेपालमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ। कसैले आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको छ, कसैले आफन्त अझै सम्पर्कविहीन छन्, कोही घाइते भएका छन् र धेरै परिवारले आफ्नो घर सम्पत्ति र जीविकोपार्जन गुमाउनु भएको छ। आज हामी विदेशमा भए पनि हाम्रो मन नेपालमै छ। सबैभन्दा पहिले यस विपन्न अवस्थामा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँहरूका परिवार जनप्रति गहिरो समवेदना, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र अहिले पनि बेपत्ता तथा सम्पर्कविहीन रहेका व्यक्तिहरू सुरक्षित रूपमा भेटिन सक्नुहुन्छ भन्ने हाम्रो प्रार्थना पनि रहेको छ।

यात्रा कहिले सजिलो हुने छैन तर म जान्दछु। र यो क्षण उहाँहरूको सम्झनामा रहेको थियो। यो आकस्मिक बाढी केवल पानीको बहाव मात्र होइन, यसले केही मिनटमा वा केही घन्टामै मानिसको घर, खेतबारी, व्यवसाय, सडक, पुल र वर्षौँको मेहनत बगाउन सक्छ। तर प्राकृतिक विपदको सबैभन्दा ठुलो असर मानिसको जीवनमा पर्छ। आज धेरै परिवारहरू प्रश्न गरिरहेका छन्, अब हाम्रो घर कहाँ छ, हाम्रो आफन्तहरू कहाँ छन्, भोलि हामी कसरी बाँच्ने। यस्तो अवस्थामा राहत भनेको केवल पैसा होइन, राहत भनेको खाना हो, पानी हो, औषधि उपचार हो, आश्रय हो, उद्धार हो, र भनौँ अझै सबैभन्दा महत्त्वपूर्ण कुरा त आशा हो। त्यसैले अहिले हामीले सकेको सहयोग गर्नु आवश्यक छ।

आपदा विपद को यो कठिन समय में विदेश में रहनु भएका धेरै नेपालीहरूले आफूले सक्ने रात संकलन गरेर नेपाल पठाइसक्नु भएको छ। विदेश में रहकर विभिन्न संघ संस्थाहरू पनि उत्तिकै खटिनु भएको छ। विभिन्न संस्था समुदाय तथा व्यक्तिहरूबाट भइरहेको उल्लेखनीय सहयोग र सकारात्मक प्रतिक्रियाको प्रशंसा गर्नुपर्दछ। हामीहरूले नेपाली समुदाय तथा विभिन्न संस्थाहरू राहत तथा सहयोगको लागि एकदमै सक्रिय रहनु भएको छ र ठुलो रकम जम्मा भइरहेको छ। यस्ता संस्थाहरूमा एनआरएनए न्युजिल्यान्ड, स्थानीय नेपाली समुदायहरू, हिमालयन ट्रस्ट, न्युजिल्यान्ड रेड क्रस तथा विभिन्न नेपाली सङ्घ संस्था तथा समुदायहरू एकदमै लागि पर्नु भएको छ र व्यक्तिगत रूपमा पनि सहयोग धेरै व्यक्तिहरूले गर्नुभएको छ। यसको लागि म कार्यक्रम सञ्चालकको हिसाबले मेरो व्यक्तिगत तथा हाम्रो आवाजको तर्फबाट यहाँहरू सबै सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु।